0: تفصیلات بتاتے ہوئے وزارت خارجہ کے ترجمان رندھیر جیسوال نے کہا کہ سندھ آبی معاہدے پر بھارت کا موقف اٹل ہے. انہوں نے کہا کہ پاکستان کو ہمیشہ کے لیے اور معتبر طور پر سرحد پار دہشت گردی کی حمایت ترک کر دینی چاہیے. تیستا ندی کے جامع بندوبست اور بحالی منصوبے پر جناب جیسوال نے کہا کہ بنگلہ دیش میں منصوبوں کے لیے بھارت کی ترقیاتی امداد باہمی طور پر متفقہ روڈ میپ پر مبنی ہے جس کا باقاعدگی کے ساتھ جائزہ لیا جاتا ہے. کامرس اور صنعت کے وزیر پیوش گوئل نے کہا ہے کہ بھارت اس سال $1 ٹریلین کی برآمدات کے ہدف کو حاصل کرنے کی طرف گامزن ہے. سالانہ برآمدات کی 15% کی برآمدات پہلی سہ ماہی میں ہی درج کی جا چکی ہیں. آج نئی دلی میں تجارتی بورڈ کی میٹنگ میں خطاب کرتے ہوئے جناب گوئل نے کہا کہ اس کے لیے اشیاء کی برآمدات کو $440 بلین سے تقریباً $530 بلین جبکہ خدمات کی برآمدات کو تقریباً $421 بلین سے تقریباً $470 بلین تک بڑھانے کی ضرورت ہے. وزیر موصوف نے کہا کہ بھارت کی برآمدات سے متعلق حکمت عملی مضبوط زیادہ جامع نقطہ نظر پر مبنی ہے جس میں ہر ریاست ضلع اور تجارتی حلقے کو یکساں طور پر اہمیت حاصل ہے. وزیر اعظم نریندر مودی پیر کے روز سے انڈونیشیا آسٹریلیا اور نیوزی لینڈ کے 6 روزہ دورے پر ہوں گے. آج شام نئی دلی میں میڈیا کو تفصیلات بتاتے ہوئے وزارت خارجہ میں مشرقی امور کے سیکرٹری رودیندر ٹنڈن نے بتایا کہ جناب مودی اس مہینے کی 6 سے 8 تاریخ تک انڈونیشیا کا دورہ کریں گے اور ان کی اصل مصروفیات جکارتا میں ہوں گی. البتہ جناب مودی وہاں کے ایک ثقافتی اور تاریخی شہر یوگیکارتا کا بھی دورہ کریں گے. جناب ٹنڈن نے کہا کہ دورے کے دوسرے مرحلے میں وہ اس مہینے کی 8 سے 10 تاریخ تک آسٹریلیا میں ہوں گے. انہوں نے کہا کہ وزیر اعظم میلبرن پہنچیں گے جہاں وہ تیسری بھارت آسٹریلیا سالانہ چوٹی کانفرنس میں شرکت کریں گے. تین ملکوں کے اپنے دورے کے تیسرے اور آخری مرحلے میں جناب مودی اس مہینے کی 10 سے 11 تاریخ تک نیوزی لینڈ کا دورہ کریں گے. مشرقی امور کے سیکرٹری نے کہا کہ نیوزی لینڈ کا ان کا دورہ 40 برسوں میں کسی بھارتی وزیر اعظم کا پہلا دورہ ہوگا. وزیر اعظم نریندر مودی کل راجستھان اور گجرات کا دورہ کریں گے. راجستھان کے دورے میں وزیر اعظم جودھ پور ہوائی اڈے کی نئی ٹرمینل عمارت کا افتتاح کریں گے اور نظر ثانی شدہ اڑان اسکیم کا بھی آغاز کریں گے. اس کے بعد وہ راجستھان کے بالوترا جائیں گے جہاں وہ تقریباً 1.06 لاکھ کروڑ روپے مالیت کے مختلف ترقیاتی پروجیکٹوں کا سنگ بنیاد رکھیں گے اور کئی پروجیکٹوں کا افتتاح بھی کریں گے. کل گجرات کے دورے کے دوران بھارت کے سیمی کنڈکٹر مشن کے ضمن میں ایک اہم قدم میں وزیر اعظم سناند میں سی جی سیمی آؤٹ سورسڈ سیمی کنڈکٹر کے کل پرزوں کی ترتیب و تجرباتی مرکز او ایس سی ٹی کا افتتاح کریں گے. یہ پروجیکٹ انڈیا سیمی کنڈکٹر مشن کے تحت منظور شدہ ابتدائی 4 پروجیکٹوں میں شامل ہے جس پر 7,500 کروڑ روپے سے زیادہ کی سرمایہ کاری کی گئی ہے. نائب صدر جمہوریہ سی پی رادھا کرشنن نے کہا ہے کہ صحافت کو سچائی دیانتداری اور اعلی ترین پیشہ ورانہ معیارات کے مطابق کام کرنا چاہیے. نئی دلی میں آرگنائزرز ویکلی کے 80ویں یوم تاسیس کی تقریب سے خطاب کرتے ہوئے نائب صدر جمہوریہ نے کہا کہ جمہوریت اس وقت پروان چڑھتی ہے جب پریس اپنی ساکھ برقرار رکھتے ہوئے عوام کو باخبر رکھنے کا کام کرتا ہے، سوال اٹھاتا ہے اور باشعور عوامی مباحثے کی حوصلہ افزائی کرتا ہے. مرکزی وزیر داخلہ امت شاہ اور زراعت اور کسانوں کی بہبود کے وزیر شیوراج سنگھ چوہان نے آج ایلینو کی وجہ سے ملک کے کچھ حصوں میں معمول سے کم بارش اور اس کے اثرات کا جائزہ لینے کے لیے ایک میٹنگ کی. میٹنگ کے دوران جناب شاہ نے کہا کہ حکومت ایلینو کی وجہ سے ملک کے بعض حصوں میں معمول سے کم بارش اور ممکنہ خشک سالی کی صورتحال کا مسلسل جائزہ لے رہی ہے. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. دفاعی ساز و سامان کی حصولیابی کی کونسل ڈی ایس ای نے دفاعی افواج کی جنگ کی تیاری کو بڑھانے کے لیے 52,000 کروڑ روپے مالیت کی کیپٹل حصولیابی کی تجاویز کو منظوری دی ہے. وزیر دفاع راجناتھ سنگھ کی صدارت میں منظور شدہ تجاویز فوج، بحریہ اور فضائیہ کی حربہ بندی کی صلاحیتوں میں اضافہ کرے گی. بھارتی فوج کے لیے اینٹی انمینڈ ایریل وہیکلز، الیکٹرانک وارفیئر سسٹم، آکاش ترنگ کی خریداری کے لیے منظوری دی گئی ہے جو فوج کی صف بندیوں کو موثر اینٹی یو اے وی تحفظ فراہم کرے گا. कौंसिल ने मैन पोर्टेबल टैंक मुखालिफ गैजेट मिजाइल निजाम, दरमियानी दूरी तक जमीन से फजा में वार करने वाले मिजाइल हथियारों के निजाम, बहुत कम दूरी तक वार करने वाले फिजाई दिफाई निजाम, टैंकों के लिए फआल तहफुजाती निजाम और जेट बेस्ड कामिकाजे ड्रोन निजाम की खरीदारी को भी मंजूरी दी है। मेटा की एक टीम ने आज इलेक्ट्रॉनिक्स और आईटी की वजारत के हुकाम के साथ मीटिंग की। ये मीटिंग भारत में व्हाट्सएप पर यूजर नेम्स फीचर के रोल आउट के मामले पर उन्हें समन भेजने के बाद हुई। जराय ने बताया कि वजारत के हुकाम ने इस फीचर से मुतालिक सरकार की तशवीश के बारे में उन्हें आगाह किया। सराय ने मजीद कहा कि यूजर नेम्स फीचर से मुतालिक तफसीली वजाहत पेश करने के लिए वक्त की हद 3 दिन दी गई है, इसलिए मेटा मुकर्रर वक्त के मुताबिक अपना हतमी जवाब पेश करेगा। इसी दौरान जराय ने यह भी कहा कि इलेक्ट्रॉनिक्स और आईटी के वजीर अश्विनी वैष्णव ने वजारत के हुक्काम को हिदायत दी है कि वह इंस्टाग्राम के उन एड्स के मामले पर मेटा को समन भेजें जिनमें भारत में बच्चों के जिंसी इस्तेहसाल के मवाद को फरोग दिया जा रहा है। वजारत इस मामले पर मेटा से वजाहत तलब करेगी। फ्रांस ने पिछले महीने की रिकॉर्ड तोड़ गर्मी की लहर के गर्म तरीन हफ्ते के दौरान होने वाली अमवात में तेजी के साथ इजाफे की खबर दी है। पब्लिक हेल्थ फ्रांस के मुताबिक 22 से 28 जून के दरमियान तकरीबन 9000 अमवात रिकॉर्ड की गई। यह तादाद गुजश्ता हफ्ते के मुकाबले में तकरीबन 29% ज्यादा है, जिनसे कम अज कम 2000 इजाफी अमवात का इंदिया मिलता है। एजेंसी ने कहा कि यह आदाद शुमार नामुकम्मल है और तवक्को है कि हतमी तादाद इससे कहीं ज्यादा होगी। पानी की कमी, इख्तलाज कल्ब, गुर्दे की बीमारियों और दिल से ताल्लुक रखने वाली दीगर बीमारियों में मुब्तला मरीज बड़ी तादाद में अस्पताल पहुंच रहे हैं। यूक्रेन के सदर व्लादिमीर ज़ेलेंस्की ने मुल्क के मुख्तलिफ हिस्सों में रात में किए गए हमलों के बाद यूक्रेन की फजाई हदूद के तहफ्फुज़ पर जोर दिया है। खबर है कि इन हमलों में 30 अफराद हलाक और तकरीबन 100 जख्मी हो गए थे। सोशल मीडिया की एक पोस्ट में यूक्रेन के सदर ने राजधानी कीव में रूसी हमलों से होने वाले नुकसान की तस्वीर शेयर की, जबकि हंगामी और बचाव कार्रवाइयां जारी हैं। रूस की वजारत दिफा ने एक बयान में कहा कि यह बमबारी उसके शहरी बुनियादी ढांचों पर यूक्रेन के तवील दूरी से किए जाने वाले हमलों में जवाब के तौर पर की गई है। फीफा वर्ल्ड कप में प्री क्वार्टर फाइनल में आज रात अमरीका के आर्लिंगटन शहर में ऑस्ट्रेलिया का मुकाबला मिस्र से होगा। एक दूसरे प्री क्वार्टर फाइनल मुकाबले में कल सुबह मियामी गार्डन्स में अर्जेंटीना का मुकाबला काबोवर्डी से और कैंसास सिटी स्टेडियम में कोलंबिया का मुकाबला घाना से होगा। और आखिर में खास खास खबरें एक बार फिर। हुकूमत ने कहा है कि सिंध आबी माहिदा मुअत्तल रहेगा, पाकिस्तान को सरहद पार की दहशतगर्दी की हिमायत खत्म करना होगी। कॉमर्स के वजीर पीयूष गोयल ने कहा है कि भारत इस साल $1 खरब मालियत की बरामदात के हदफ को हासिल करने की राह पर गामजन है। वजीर आजम नरेन्द्र मोदी पीर के रोज से इंडोनेशिया, ऑस्ट्रेलिया और न्यूजीलैंड का 6 रोजा दौरा करेंगे। फ्रांस ने गुजश्ता हफ्ते रिकॉर्ड तोड़ने वाली गर्म लहर के दौरान तकरीबन 9000 अमवात की खबर दी है। और फीफा आलमी कप में आज रात अमरीका के आर्लिंगटन में ऑस्ट्रेलिया का मुकाबला राउंड ऑफ 32 के एक मैच में मिस्र से होगा। इसके साथ ही खबरों का ये बुलेटिन खत्म हुआ।
1: मीडियम वेव्स 1071 किलोहर्ट्ज़ मोबाइल ऐप न्यूज ऑन AIR और DD फील्ड डिश पर, ये आकाशवाणी की उर्दू सर्विस है।

0: آگاہ کیا. سرائے نے مزید کہا کہ یوزر نیمز فیچر سے متعلق تفصیلی وضاحت پیش کرنے کے لیے وقت کی حد 3 دن دی گئی ہے, اس لیے میٹا مقررہ وقت کے مطابق اپنا حتمی جواب پیش کرے گا. یوکرین کے صدر ولادیمیر زیلنسکی نے ملک کے مختلف حصوں میں رات میں کیے گئے حملوں کے بعد یوکرین کی فضائی حدود کے تحفظ پر زور دیا ہے. خبر ہے کہ ان حملوں میں 30 افراد ہلاک اور تقریباً 100 زخمی ہو گئے ہیں. سوشل میڈیا کی ایک پوسٹ میں یوکرین کے صدر نے راجدھانی کے شہر کیف میں روسی حملوں سے ہونے والے نقصانات کی تصاویر شیئر کی, جبکہ ہنگامی اور بچاؤ کی کارروائی جاری ہے. آخر میں خاص خبریں ایک بار پھر. حکومت نے کہا ہے کہ سندھ آبی معاہدہ معطل رہے گا, پاکستان کو سرحد پار کی دہشت گردی کی حمایت ختم کرنا ہوگی. کامرس کے وزیر پیوش گوئل نے کہا کہ بھارت اس سال 1 کھرب ڈالر مالیت کی برآمدات کے ہدف کو حاصل کرنے کی راہ پر گامزن ہے. وزیر اعظم نریندر مودی پیر کے روز سے انڈونیشیا, آسٹریلیا اور نیوزی لینڈ کا 6 روزہ دورہ کریں گے, اور فرانس نے گزشتہ ہفتے ریکارڈ توڑنے والی گرم لہر کے دوران تقریباً 9,000 اموات کی خبر دی ہے. اسی کے ساتھ خبروں کا یہ بلٹن اب ختم ہوا. یہ آکاشوانی ہے, شب کا ایک بجا چاہتا ہے. اب اردو سروس کی آج کی تیسری اور آخری مجلس کی نشرات اختتام پذیر ہوتی ہیں. صبح 9:30 پر ہم اپنی پہلی مجلس کی نشرات کے ساتھ ایک بار پھر حاضر خدمت ہوں گے. تب تک کے لیے دیجیے ہمیں اجازت. خدا حافظ, شب بخیر, جے ہند. نمسکار, آکاشوانی سماچار کے ساتھ میں اپرنا سنگھ. پردھانمنتری نریندر مودی آج راجستھان اور گجرات کے دورے پر جائیں گے. اس دوران پردھانمنتری راجستھان میں جودھپور ہوائی اڈے کے نئے ٹرمینل بھون کا ادگھاٹن کریں گے اور سنشودھت اڑان یوجنا کی شروعات کریں گے. اس کے بعد وہ بالوترا میں لگبھگ 1,06,000 کروڑ روپے کی وبھن وکاس پریوجناؤں کا ادگھاٹن, شلانیاس اور لوکارپن کریں گے. پردھانمنتری جے پور میٹرو ریل پریوجنا کے دوسرے چرن کی آدھارشلا بھی رکھیں گے. وہ چورو سادلپور اور چورو رتن گڑھ ریل لائن دوہری کرن پریوجناؤں تتھا راشٹری راجمارگ 1225A کے 4 لین والے حصے کو راشٹر کو سمرپت کریں گے. پردھان منتری راجستھان سرکار کے وبھن بھاگوں میں چینت لگ بھگ 54,000 یوواؤں کو نیوکتی پتر بھی سونپیں گے. اس کے بعد پردھان منتری گجرات کے ساڑن جائیں گے. وہاں وہ بھارت سیمی کنڈکٹر مشن کے انترگت CG سیمی کے سیمی کنڈکٹر اسمبلی اور پریکشن سنیتر کا ادگاٹن کریں گے. یہ دیش کی شروعاتی آدھنک سیمی کنڈکٹر اسمبلی اور پریکشن اکائیوں میں سے ایک ہے. प्रधानमंत्री नरेंद्र मोदी सोमवार से इंडोनेशिया, ऑस्ट्रेलिया और न्यूजीलैंड की 6 दिन की यात्रा पर जाएंगे. विदेश मंत्रालय में पूर्वी मामलों के सचिव रुद्रेंद्र टंडन ने बताया कि प्रधानमंत्री 6 से 8 जुलाई तक इंडोनेशिया में रहेंगे. उन्होंने कहा कि ये यात्रा दोनों देशों के बीच व्यापार, सुरक्षा और अन्य क्षेत्रों में सहयोग को आगे बढ़ाने का अवसर होगी.
1: प्रधानमंत्री सांस्कृतिक और ऐतिहासिक शहर योग्यकार्ता का भी दौरा करेंगे. वे प्रमानंद मंदिर कॉम्प्लेक्स जाएंगे जहां भारत इंडोनेशिया के साथ काम करने की योजना बना रहा है. यह यूनेस्को द्वारा विश्व धरोहर स्थल घोषित है, इसलिए भारत और इंडोनेशिया यहां संरक्षण कार्य पर सहयोग करेंगे.
0: प्रधानमंत्री दूसरे चरण में 8 से 10 जुलाई तक ऑस्ट्रेलिया जाएंगे. श्री मोदी मेलबर्न में भारत ऑस्ट्रेलिया वार्षिक शिखर सम्मेलन में शामिल होंगे. अंतिम चरण में प्रधानमंत्री 10 और 11 जुलाई को न्यूजीलैंड जाएंगे. भारत ने स्पष्ट किया है कि जब तक पाकिस्तान सीमा पार आतंकवाद को समर्थन देना नहीं बंद करेगा, तब तक सिंधु जल स्थगित रहेगी. विदेश मंत्रालय के प्रवक्ता रणदीप जायसवाल ने नई दिल्ली में यह जानकारी दी. तीस्ता नदी के समग्र प्रबंधन और पुनरुद्वार परियोजना पर श्री जायसवाल ने कहा कि बांग्लादेश में भारत की विकास परियोजनाएं दोनों देशों के बीच तय सहमति के आधार पर चलती हैं.
2: इंडियाज डेवलपमेंट असिस्टेंस.
0: बांग्लादेश में परियोजनाओं के लिए भारत की विकास सहायता आपसी सहमति से तय किए गए रोड मैप पर आधारित है. इसकी नियमित रूप से समीक्षा की जाती है. तीस्ता नदी प्रोजेक्ट पर हमारे विचार पहले ही बांग्लादेश को बता दिए गए हैं. तीस्ता मुद्दे पर अपने समग्र दृष्टिकोण में हम इससे जुड़े सभी घटनाक्रमों को ध्यान में रखेंगे. वेनेजुएला से भारत लाए गए एक भारतीय नाविक के शव से अंग निकालने की खबरों पर उन्होंने कहा कि भारत इस मामले को वेनेजुएला सरकार के सामने उठाया है. भारत ने इस मामले की जल्द और निष्पक्ष जांच करने को कहा है.
3: नीति और न्याय मंत्रालय के विधि मामलों के विभाग और विधायी विभाग द्वारा संयुक्त रूप से आज से राजस्थान के माउंट आबू में सुधार उत्सव और चिंतन शिविर 2026 का आयोजन किया जाएगा। विधि और न्याय मंत्री अर्जुन राम मेघवाल इस कार्यक्रम में उपस्थित रहेंगे। वाणिज्य और उद्योग मंत्री पीयूष गोयल ने कहा है कि भारत इस वर्ष $1 ट्रिलियन के निर्यात लक्ष्य को हासिल करने की ओर बढ़ रहा है। नई दिल्ली में व्यापार बोर्ड की बैठक में श्री गोयल ने कहा कि वर्तमान वित्त वर्ष की पहली तिमाही में वार्षिक निर्यात लक्ष्य का लगभग 15% हासिल किया जा चुका है। सरकार ने बैट बीएमएस इपॉक आईआईएन और लॉसिंगी एप्स को गूगल प्ले स्टोर और एप्पल ऐप स्टोर से हटाने का आदेश दिया है। यह कदम सुरक्षा से जुड़ी चिंताओं को देखते हुए उठाया गया है। इन ऐप्स का इस्तेमाल ई रिक्शा की बैटरी को ब्लूटूथ के जरिए दूर से बंद करने के लिए किया जा रहा था। मामले की जांच जारी है और सरकार इस पर लगातार नजर बनाए हुए है। विंबलडन टेनिस चैंपियनशिप के महिला सिंगल्स में अमरीका की जेसिका पेगुला और जापान की नाओमी ओसाका राउंड ऑफ 16 में पहुंच गई हैं। राउंड ऑफ 32 के मैच में ओसाका ने डारिया कसात्स्किना को 65 मिनट तक चले मुकाबले में 6-1-6-3 से हराया। वहीं जेसिका पेगुला ने स्पेन की बोजास मानरियो को 6-1-6-3 से मात दी। इसके साथ ही समाचार बुलेटिन समाप्त हुआ।
4: This is Akashwani, the news read by Tanvi Gupta. Government has reiterated that the Indus Waters Treaty IWT remains in abeyance in response to Pakistan's continued sponsorship of cross-border terrorism. Briefing media in New Delhi last evening, spokesperson of the Ministry of External Affairs, Randeep Jaiswal, said India's position on the Indus Waters Treaty is consistent. He said Pakistan must credibly and irrevocably renounce its support for cross-border terrorism. On Teesta River Comprehensive Management and Restoration Project, Mr. Jaiswal outlined India's approach to development assistance to Bangladesh. Commerce and Industry Minister Piyush Goyal has said that India is on track to achieve $1 trillion export targets for the year, with nearly 15% of the annual exports already recorded in the first quarter. Addressing the Board of Trade meeting in New Delhi, Mr. Goyal noted that this will require goods exports to rise from about $440 billion to around $530 billion and services exports to increase from roughly $421 billion to about $470 billion. He further said that it expected that merchandise exports growth will show 15% growth and services exports is about 10 to 11% in the first quarter. Mr. Goyal also highlighted that India had concluded financial year 2025-26 with its highest ever exports of $863 billion, registering growth of 4.6% despite tariff realignments, freight disruption and slowing global demand. He also announced a time-bound 90-day drive under the Districts as Export Hubs initiative, covering 120 priority districts across 27 states and union territories. Prime Minister Narendra Modi will visit Rajasthan and Gujarat today. In Rajasthan, the Prime Minister will inaugurate the terminal building of Jodhpur Airport and launch the modified Udaan scheme in Jodhpur. Thereafter, he will travel to Balotra to dedicate, inaugurate and lay the foundation stone for development projects worth approximately 1.6 lakh crore rupees in petrochemicals, urban transport, renewable energy and power transmission. During Gujarat visit today, in a major boost to the India Semiconductor Mission, the Prime Minister will inaugurate the CG Semi Outsourced Semiconductor Assembly and Test Facility at Sanand. Union Finance Minister Nirmala Sitharaman and her French counterpart Roland Lescure yesterday co-chaired the India-France Economic and Financial Dialogue in Aix-en-Provence in France. Both the ministers recognized the value of the French Development Agency's work in India for economic development and welcomed the prospects for future projects. The ministers have pledged to use the Economic and Financial Dialogue as the main platform for addressing economic, financial, technological, investment and trade matters between India and France. Union Minister of Petroleum and Natural Gas, Hardeep Singh Puri, has said that India endured the closure of Hormuz without any shortages anywhere in the country. Sharing his thoughts in a blog, Mr. Puri said that today stocks are full, pumps are open, and the